तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा 2XXFM 98.3 मा म प्रतिष्ठा. भर्खरै हामीले अरुणा लामाको सुमधुर स्वरमा एक्लै बस्दा सधैँ मलाई सुन्ने अवसर पायौँ. नेपाली आधुनिक सङ्गीतको इतिहासमा अरुणा लामाको नाम अत्यन्तै सम्मानका साथ लिइन्छ. सन् 1945 दार्जिलिङमा जन्मिनु भएको उहाँले नेपाली सङ्गीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने महत्त्वपूर्ण योगदान दिनुभयो. भावनाले भरिएका गीत, मधुर स्वर र आफ्नो विशिष्ट गायन शैलीका कारण उहाँ आज पनि नेपाली सङ्गीत प्रेमीहरूका मनमा जीवित हुनुहुन्छ. उहाँको गीतहरू केवल सङ्गीत होइनन् तर हाम्रा सम्झना, भावना र समयका दस्तावेज जस्तै बनेका छन्. नेपालमा अरुणा लामालाई नचिन्नेको होला र अब लागौ अरुणा लामाको बारे सुन्दै अब क्यानबेरा सेगमेन्ट तर्फ. वाट्स अन क्यानबेरा. यदि तपाईँ पुस्तक प्रेमी हुनुहुन्छ भने क्यानबेरा राइटर फेस्टिभल अहिले सञ्चालनमा छ. चलचित्र प्रेमीहरूका लागि क्यानबेरा सर्ट फिल्म फेस्टिभलका अन्तिम दिनहरू चलिरहेका छन्. कला मन पराउनेहरूले क्यानबेरा आर्ट बाइनलका विभिन्न प्रदर्शनीहरू हेर्न सक्नुहुनेछ भने फिटनेस र स्वास्थ्यमा रुचि राख्नेहरूका लागि अस्ट्रेलियन नेचुरल गेम्स अक्टोबर 17-18 आयोजना हुँदैछ. त्यसै गरी परिवारसँग घुम्न चाहनुहुन्छ भने नेसनल म्युजियम, नेसनल ग्यालरी र क्यानबेरा म्युजियम एन्ड ग्यालरीमा सञ्चालन भइरहेका विशेष प्रदर्शनीहरूको पनि अवलोकन गर्न सक्नुहुनेछ. त्यस्तै अक्टोबर 21 क्यापिटल फिल्म फेस्टिभल सुरु हुँदैछ भने सङ्गीत प्रेमीहरूका लागि आगामी दिनहरूमा विभिन्न साङ्गीतिक कार्यक्रमहरूको समेत आयोजना हुँदैछन्. यस्तै अन्य सामुदायिक गतिविधिहरूबारे थप जानकारीका लागि सम्बन्धित आयोजकहरूबाट वेबसाइट तथा सामाजिक सञ्जालहरूमा पनि हेर्न सक्नुहुनेछ. अब फेरि सङ्गीततर्फ फर्कौं. अरुणा लामाको अर्को लोकप्रिय र मन छुने गीत चौतारीमा बसेर. इन्जोय दिस ट्र्याक.

तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा, म प्रतिष्ठा. भर्खरै हामीले अरुणा लामाको अविस्मरणीय गीत चौतारीमा बसेर सुन्यौं. अरुणा लामाको संगीत यात्राको बारे अलिकति कुरा गर्ने हो भने, अरुणा लामाको संगीत यात्रा निकै सानो उमेरबाट सुरु भएको थियो. 7 वर्षको उमेरमा नै गायन प्रति उहाँको रुचि देखिएको थियो भने, किशोरावस्थामै विभिन्न प्रतियोगिताहरू जितेर उहाँले आफ्नो प्रतिभा प्रमाणित गरिसक्नु भएको थियो. अम्बर गुरुङ जस्ता महान संगीतकारको मार्गदर्शनले उहाँलाई गायन यात्रामा अझै समृद्ध बनायो. जीवनभर संगीत प्रति समर्पित रहनु भएकी अरुणा लामाका गीतहरू आज पनि नेपाली समाजमा उत्तिकै प्रिय छन्. अब प्रिय श्रोताहरू, आज म तपाईँहरूसँग एउटा यस्तो विषयमा कुरा गर्न चाहन्छु जुन हामी सबैको जीवनसँग गहिरो रूपमा जोडिएको छ. त्यो हो हाम्रो भाषा. विदेशमा बस्ने धेरै नेपाली परिवारहरूमा एउटा साझा प्रश्न सुनिन्छ. त्यो के भने, हाम्रो छोराछोरीहरूले नेपाली भाषा बोल्छन् त, हामी नेपालबाट हजारौं किलोमिटर टाढा बसेका छौँ. हाम्रा बाल बालिकाहरू, हाम्रा छोराछोरीहरू यहाँको विद्यालयमा पढ्छन्, अङ्ग्रेजी बोल्छन् र अस्ट्रेलियन समाजसँग घुलमिल हुँदै जान्छन्। यो स्वाभाविक पनि हो, तर यसै बीच एउटा कुरा बिर्सिनु हुँदैन, भाषा केवल बोल्ने माध्यम होइन, भाषा हाम्रो इतिहास हो, भाषा चाहिँ हाम्रो संस्कृति पनि हो, होइन? यो संस्कृतिसँग एकदमै गहिरो रूपमा जोडिएको हुन्छ. भाषा हजुरआमाले सुनाउनु भएको कथा हो, भाषा चाहिँ अब आमाले माया गरेर बोलाउने शब्द पनि हो. अझ अनुसन्धानहरूले के पनि देखाउँछ भने, मातृभाषाले बालबालिकाको आत्मविश्वास, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानलाई बलियो बनाउने पनि देखिन्छ. हामी बसिरहेको अब एसिटीले पनि बहुसांस्कृतिक समाजलाई चाहिँ एकदमै महत्त्व दिएको छ. एसिटी गभर्मेन्टले विभिन्न समुदायलाई आफ्नो भाषा र संस्कृतिलाई संरक्षण र प्रवर्धन गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको छ. त्यसैले यदि हाम्रा छोराछोरीले अङ्ग्रेजी सिकिरहेका छन् भने त्यो एकदमै राम्रो कुरा हो, तर उनीहरूले नेपाली पनि बोल्न, बुझ्न र आत्मीयतापूर्वक प्रयोग गर्न सके भने त्यो उनीहरूको जीवनभरको सम्पत्ति हुनेछ. आज बेलुका घर पुगेर है, आफ्नो छोराछोरी अथवा आफूभन्दा सानो को हुनुहुन्छ, भाइ बहिनी छोराछोरीसँग चाहिँ नेपालीमा 2 शब्द बढी कुरा गरौँ, नयाँ नयाँ शब्दहरू सिकाऊ. हामीले बोलेको प्रत्येक नेपाली शब्दले हाम्रो अर्को पुस्तासँग एउटा सांस्कृतिक पुल पनि निर्माण गरिरहेको हुन्छ, किनकि भाषा बाँचे संस्कृति बच्छ, होइन? संस्कृति बचे पहिचान बच्छ. अब फेरि संगीतमा फर्किने बेला भएको छ. अरुणा लामाको अर्को मन छुने गीत.

भर्खरै हामीले अरुणा लामाको स्वरमा मनमा तिम्रो सुनेका थियौँ। जति कठिन व्यक्तिगत परिस्थितिहरू आए पनि अरुणा लामाले सङ्गीतलाई कहिले छोड्नु भएन। सङ्घर्ष, समर्पण र सङ्गीतप्रतिको प्रेमका कारण उहाँ नेपाली सङ्गीतको इतिहासमा सदैव स्मरणीय रहिरहनु भएको छ। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली भोइस अफ क्यानबेरा 98.3 XXXFM म प्रतिष्ठा। अब लागौँ नेपालका केही प्रमुख समाचारतर्फ। दशैंको माहौल सुरु भएको बेला गोर्खा जिल्लाबाट एकदमै दुःखद समाचार आएको छ। बुढी गण्डकी नदी क्षेत्रमा आएको आकस्मिक बाढीले घर, पुल, सडक तथा केही पूर्वाधारहरूमा क्षति पुर्याएको छ। उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीहरू परिचालन गरिएको छ। प्रभावित क्षेत्रमा राहत वितरण तथा क्षतिको विवरण सङ्कलन गर्ने कार्य पनि जारी रहेको छ। जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक जोखिमका विषयमा पनि यो घटनाले पुनः ध्यान आकर्षण गराएको छ। यस कठिन समयमा प्रभावित परिवारहरूप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौँ। उद्धार र राहत कार्यमा जुट्नुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति आभार पनि व्यक्त गर्दछौँ। अब कार्यक्रममा पालो भएको छ अर्को सुमधुर गीतको। अब फेरि सुनौ अरुणा लामाको अर्को गीत।

तपाईँ सुन्दै हुनुहुन्छ TWXFM 98.3 को कार्यक्रमले प्लिज भोइस अफ क्यानबेरा. म प्रतिष्ठा. प्रिय श्रोता, दसैँ नजिकै गर्दा आज मन अलि नेपालतिर पनि पुग्छ है. मेरो चाहिँ बाल्यकालमा दसैँ भनेपछि नयाँ लुगा, पिङ, चङ्गा, गाउँघरको रमाइलो, आफन्तहरूको भेटघाट र टिकाको दिनको उत्साह सम्झना आउँछ. घरभरि पकवानको सुगन्ध, परिवारको जमघट र ठुलाबडाको आशीर्वाद थाप्ने त्यो विशेष अवसर सायद हामी मध्ये धेरैको मनमा अझै ताजै छ होला. तर विदेशमा बस्ने हामी नेपालीहरूका लागि दसैँको अनुभव अलिक फरक हुन सक्छ. अक्सर दसैँको दिन पनि काम होइन, पढाइ वा अन्य जिम्मेवारीहरूको भोगाई हुन्छ अनि परिवारका सबै सदस्यहरू एउटै ठाउँमा पनि कतिपय अवस्थामा भइँदैन. कतिपयले भिडियो कल मार्फत टिका ग्रहण गर्नुहुन्छ, कतिपयले साथीभाइहरूसँग सानो जमघट गरेर चाड मनाउँदै हुनुहुन्छ. तर दूरी जतिसुकै भए पनि दसैँले हामीलाई एउटा कुरा सम्झाइरहन्छ. दसैँको वास्तविक अर्थ केवल टिका र जमरा मात्रै नभइकन अब परिवार सम्बन्ध, सम्मान, आशीर्वाद पनि भएकाले होइन, हामी जहाँ भए पनि आफ्नो मान्छेलाई सम्झिने, फोन गर्ने, शुभकामना साट्ने र सम्बन्धलाई चाहिँ भनौँ न एक हिसाबले मजबुत बनाउने चाहिँ अवसरको रूपमा दसैँलाई लिन्छौँ. अब क्यानबेरामा पनि नेपाली समुदायले हरेक वर्ष उत्साहका साथ दसैँ मनाउँदै आइरहनु भएको छ. यही अवसरले हामीलाई आफ्नो संस्कृति जोगाउन र नयाँ पुस्तालाई नेपाली परम्परासँग परिचित गराउन पनि मद्दत गरेको छ. त्यसैले यदि यस वर्ष तपाईँ आफ्ना परिवारबाट टाढा हुनुहुन्छ भने पनि निराश नहुनुहोस्. एउटा फोन कल, एउटा सन्देश वा एउटा आत्मीय सम्झनाले पनि दसैँलाई विशेष बनाउन सक्छ. यसै अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई आगामी विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना. र अब दसैँको यही आत्मीय भावना साथ अर्को सुन्दर गीततर्फ लागौँ. तर लाग्नु अगाडि आज कार्यक्रमबाट म बिदा पनि हुन चाहन्छु. आजको नेपाली भोइस अफ क्यानबेरा यति नै. सङ्गीत समुदाय, भाषा र आफ्नोपनको

यो यात्रामा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। नेपालबाट टाढा भए पनि हाम्रो भाषा, संस्कृति र सम्बन्धले हामीलाई सधैँ नजिक राखोस् म प्रत्यक्षा। अर्को हप्ता यही दिन यही समयमा फेरि नयाँ गीत, नयाँ जानकारी र नयाँ कुराकानीका साथ भेट्ने छु। तबसम्मको लागि सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस् र नेपालीपनलाई जोगाइराख्नुहोस्। नमस्कार।